Io ho messo una tralo, non mi ha detto voi. खाजी 12:45 रहा लेकिन माना ईर्षी उदास हो माता नए जाफर शेयर करना हा उर्दन को जदर तय ऑफर लगो मखा मन चाहूम 1000 रुपये सौदा उकड़ा सही शोला 1000 रुपये सौदा उकड़ा ऐसर बजो यो स्क्रब फ्री वर्क ठीक था यो स्क्रब बा फ्री वर्क और देने लवा चिचा 1500 उकड़ा और आगे तबा مطلب 3000 اور بل باور کوم اسکرب صحیح شلا بس تکن دغه ډیر نو تمر زبردست آفر می در کو اوس ایستا سو مرزی دغه السلام علیکم ریحان بھائی سنگئی آواز دے اوکے دے سلام میں اور کا ہے ابراہیم بگار تھا باقی سب سسٹر کو میں ہوں امرین باجی بنو سے اوکے جی وعلیکم السلام اینڈ Thank you so very much, Yo Jahan Manan.

अच्छा बिल्कुल यही कहना चाहिए, खामोशी ना तो हमोशी दा यू चाता जवाब वो वेर केवल दी ठीक छो। फॉर एग्जाम्पल यू कस तू तस खबर दरता उगड़ा दास से सख्त खबर दरता उगड़ा तू पागे बने हमोशी अख्तियार करा नो यही कहना चाहिए खामोशी हो दा यू चाता खामोश जवाब दे ठीक छो। वही द हर खबर जवाब चुकम दे जरूरी नहीं चाहता चाता जवाब वरके ویچی بعض اوقات خاموشی چکیم دی کنا خاموشی کل کل پدی ٹائم کی پچار روشی چا دے غٹ غٹ جگر نا مطلب آن کھڑائی باچ کی

0: जार जार मलंगे शाह जी बिल्कुल सही सुंदर और भाई हाँ जी बिल्कुल दास की जी कॉल तेरा तरजी प्रोग्राम से कॉल से मिलेगी 4092721292 बने लेट सी नेक्स्ट कॉलर ऑफ द शो चीज को दिखे जना दे अस्सलाम वालेकुम जी वालेकुम अस्सलाम सुख खबर की किम देना जी मनाहिल प्रोग्राम से दर तहार करेवियाई और सरंगे शाह हुई का नाम
1: आओ बिल्कुल ठीक ठाक तो से शायद
0: अल्हम्दुलिल्लाह बिल्कुल ठीक ठाक प्रोग्राम और वे
1: बिल्कुल स्टार्ट नहीं हो
0: रहा अच्छा स्टार्ट नहीं हो रहा शकड़ी जी स्टार्ट नहीं हो रही जगह जी सुम रहा कॉल रोक लगे वो उसमें वो लगवा बस जी तू स्टार्ट ना रहे दर नहीं भी
1: बिल्कुल स्टार्ट नहीं हो रहे तो सब था ना सी डिप डिप बंदी थी स्टार्ट नहीं हो रहा हो गया मैं पूरा मास काल मुझ वकड़ा जिक्र में वकड़ा गया मैं अफकड़ी हाउस में भी आन करला
0: अच्छा जी ना वो में डिप डिप देर सी
1: जी जी
0: पर रेडियो बने का ना टेलीफोन बंद है
1: टेलीफोन कॉल
0: मंदे शाह ना उस में बिल्कुल सही दे हो पता नहीं नेटवर्क की किदाई से इशू हुई हो दाखो पीढ़ी सेल दे म्यूजल को पीढ़ी सेल दाखो बिल्कुल ठीक थे
1: रेडियो मंदे बिल्कुल क्लियर
0: शाह बस ये रेडियो बने क्लियर दे रही मैं दाशा खबर दो कॉल वाला दासी कहना चाहिए नेटवर्क इशू हुई कला कला मतलब कटकी जी कला सचल पशी की जो अनंत सब हो डेर अजियो था इशू रोगले नेटवर्क हूँ
1: बिल्कुल
0: दास दे बस सीधा रवि कहना चाहिए मतलब से कल दुमर पिकी जी पर मोबाइल बने सारा खबर ही कवे ओके ना बिल्कुल बस या खबर मैंने सड़ा पीछे दास खबर दो
1: जी जी तरीके की तुसे खबर वो कले लाते से हम पप्पा ले लो से मने जी सलाइन जोड़ कर रहा
0: सलाइन ना वाह माशाल्लाह दाखो देर सही सवाल होगा जी बिल्कुल सही बिल्कुल सालन मुझुड़ कड़े दे ठीक शाह मतलब दास मलगरी हुई क्या सही बात मुकवाल नो मतलब सही बात मुकड़े दे क्या सालन में जुड़ कड़े दे हो डेर ना जो तो पक्ष खातु शो आयो मोल के बदई बन में सरा फिर चवल आयो ओके ना ना कहना ब्याह चेयर तो सड़ाई पड़ा इसी कहना ना ना बिल्कुल ना हो गोरा बशर सी ना गोरा सर्फ और मोल के चिकन तकरीबन दोबरा फर्क नस्ते बसे
1: बिल्कुल
0: बिल्कुल दास दे सही खबर है बस
1: दे नकमाई और दे हमशाही
0: जी
1: نو تاریخ بیت سرنگ ویل چھنہ کمی چھ دو اگاری کمی بھائی کلا سیڑھی دو کنا کلا کو سیڑھی اردو وی ری انشو پڑھائی وی تے کنا نہیں
0: اچھا مو یارا مون ذہن نو وتل چھ دیتا پشتو چھ سوی ای کنا خدا ہم ذہن نو وتل کلا کلا
1: تاریخ بیت ذہن نو وتل رہا ورا کنا تو وی
0: گورا بالکل کلا کلا دس وی کنا چھ ذہن چار نو کی دس چل چھو جو ٹیچر چھ کم دے پاو کلاس کے شوری وگنا لیکچر ای کوا نو بس لیکچر کو خلان کیا گا ڈیر ڈیر ٹیلنٹ ہے ٹیچر وہ انگلش ٹیچر وہ نو آگے لیکچر کو نو اچانک گورا زین نہ چکم بی نہ بی لکا اے بی سی ڈی چکم دیکھے نا بدیشی بی چکم ورڈز ہے کہ نا دے زین نہ ہوتے لو چھ بی سرنگ لکھل سی
1: دسے طریقے بھی مجھے کلاس کے نوڑ کے وگے نا مجھے والا یہ ٹائم کے سیکنڈ نوڑ کے واسی کنسٹیشن نوڑ کے تعریف تک وے نا ایک شو ٹیسٹ کے نا
0: تو
1: میڈم تے اچھے سے وچ میڈم نہ تعریف شیش دسے انسان کلا دھیان نہ وزی دسے وڑ کے وڑ کے خبر کلا کلا
0: جی بالکل دسے بالکل دسے جی
1: بالکل ہمشی ہاں تو سے خبر وکڑا ہمشائی مندے نہ کمائی مندے وئی تو خبر وکڑا لگا سننگی اسکول شاپ دا سنور کاروبار انسان ہم ہا پکے نہ کم کی جی لگا نا
0: صحیح
1: بالکل درس بکے کامیاب شی دسے طریق دے تو سے ہمشائی خبر وکڑا لا جی ہمشی چ دو دے کے ہزار جوابات ان کے نا
0: بالکل
1: لگا دس سے جواب دا او عبادت ہا طریق بے لگا ہم سوسائٹی کے نا سو دا سے خبر دی جی کلا ہم سے جھگڑا کو کنا بے یو کس نہ غلط شی ہمشی دا غا بل وی تو جی دائم نہ وڈ رشی ہے من ڈری جی کنا
0: جی
1: دا خبر بے دے پتی چلی جی
0: بالکل دا خبر صحیح دا وی چ کہ دا ہم نہ وڈ رشی سکے مت جواب رو نہ کو
1: جو بھی رونا کر لیکن آگا وہ ہموشی کہنا آگا وہ نہ ہوڑی جزا سے جوابات کی دیا آگا ویر کھو لیکن طریق دی سمندہ چسم رہا گہ رہا کھنا آگا ہم را شور کام کے لیے ہموشوی دنے بھی نہ لیا چسم رہی کھنا آگا ہوا پوز بھائی جی کھنا دا اکثر دا غا شور کہی ہوں
0: بلکل صحیح زبردست بہترین
1: بالکل صبر دویام نوم چې دا طریق دی هغه خاموشي دو لکه مشته بچار ته کم از کم چې موږ پیوینه مهاوره کې خاموشي اختیار کو
0: رائټ بالکل صحیح ډیر مننه کول یو جهان مننه. الله حافظ.

0: Mama, zabarda, zabarda, betarin. Gaji dera manana, dasi ke bhi golala. Che, yun nazar pa messages chavi. Yun nazar pa messages chavi, bhe gina baadon. Program ke bilkul khabari ki, nu bilkul awal chukum de, so yun nazar chukum de messages banay chavon. Bia bhe gina baadon. جی بالکل میسجز کڑی دی 0345 933 2580 یعنی 0345 93 32 580 یا 0345 933 2580 0345 933 2580 دے نمبر ونے پروگرام سے لائیو میسجز کے بولے سے اور لائیو کال چکن دعوا پی ٹی سی نمبر ون کے بولے سے دین لبا چکم 8583 تا ہاں میسجز روگلی دعوے ہاں پروگرام کے بالکل ضرور سے ملاؤں بالکل میسجز میسج کرے دے چا میسج کرے دے 8583 وال چکم دے ملاؤں بیا گے نہ بادو چکم ٹیکسٹ چکم دے روگلی دی پاو افیشل نمبر بنا ہاں ملاؤں بالکل میسج کرے دے وچے سلام کیسے ہوں سپر بھائی ویلکم ٹو دا شو سلام ٹو تارا عائشہ ہٹک دلواہ ہٹک کے مس ڈی بھائی سپر بھائی آپ کو بھی سلام وعلیکم السلام ڈیرا منا نو ڈیرا منا تھینک یو میسج کے بولے یو جہان مننا ہو خجی چا میسج کر ڈیرا منا چ پروگرام سے دے میسج بک یو جہان مننا جی دینے لوا سلام کیسے ہو سپر بھائی اور ویلکم ٹو دا شو تارہان عائشہ ہٹک دلوا ہٹک ایم ایس جی بھائی تسلام سپر بھائی آپ کو بھی میں آپ کی چھوٹی سسٹر ہوں امنا ہٹک سیدہ ڈیرا مننا تھینک یو امنا ہٹک لو یہ خزر سے میسج کو بولے ڈیرا مننا چھ پروگرام سے دے میسج وق یو جہان مننا ڈیٹ ٹائم بعد پروگرام سے میسج کرائے نو پروگرام سے دیتا ہر کے لیے یو جہان مننا نیکسٹ سلام بھائی کیسے ہوں میں سائما محسود فرام ڈی آئی خان ایم ایس ڈی بھائی کو سلام اینڈ سب لیسر کو سلام فیس بک پر آپ کا شو کیوں نہیں ہے اچھا صحیح بالکل فیس بک بنے خوش ہونا چاہتا ہوں ان شاء اللہ کوشش کروں چیز فیس بک بنے شو چکم دے آغاز شو روک کر ٹھیک نو ڈیرا مرنا سائما محسود میسج کے والے ڈی آئی خان میسج کرائے یو جہان مرنا جی دن لباوے چھے اب ماں کی دعا جنت کی ہوا
1: جی
0: بالکل زبردست باپ کا ڈانٹ کامیابی کا جھنڈا
1: بالکل
0: زبردست جب باپ بچوں کو ڈانٹتا ہے اس کا عجیب مزہ ہوتا ہے بھائی میں نے ابھی تک باپ کا ڈانٹ نہیں دیکھا ہے اور کاش اچھا جی صحیح ڈیرا مننا تھینک یو سو مچ یو جہان مننا ریلی مس یو ابو میں اب کی چھوٹی سی سامنا ہٹک صحیح ڈیرا مننا اور بس اللہ تعالیٰ دے دا ہر چکم دے ہر سڑی مور پلار چکم دا جوندی لری ٹکشا دو گانے اسپیشل کبھی اور بعد مور پلار ہو چکم دی پیرنٹ ہو چکم دی والدین ہو چکم دی کہنا نو بالکل بس اللہ تعالیٰ دے دا ہر چا مطلب جوندی لری دے چاپ کور کنے بھی نو آگے تا پتہ لگی جی ڈیرا مننا امنا ہٹک لو یا خزر چھے چھے پروگرام سے دے میسج بکو یو جہان مرنا سیدہ دین لبا نیکسٹ میسج کڑے دے وائی کنا چی برادر انشہان وزیر فرام ٹنڈر ازمک ویری ویلکم ٹو دا شو پلیز پلے اچھا صحیح اور دا سانگ فارمیٹ سے کرے دیں یمنا خان تاسفیش سلام ڈیرا مننا انشہان میسج کے والے پروگرام سے ڈیرا مننا چھ میسج دیو کو اٹس می مرہم افریدی فرام حیدرآباد ویلکم منیجر سے بس سلام ٹو یو اینڈ دل پر راج کرنے والا ہینڈسم گرل سلام شو ہینڈسم گرل کی طرح کیوٹ ہے سیدہ ڈیرا مننا تھینک یو سو مچ مرہم افریدی ڈیرا مننا چھ حیدرآباد پشاور نے میسج کرے تھے
1: یقیناً
0: بالکل مو پخیا سٹریمنگ باندې شو چکم دے ور وی
1: دا سٹریمنگ باندې ور وی تو سی کا سٹریمنگ پتا ہو شے
0: جی بالکل سٹریمنگ باندې وردا شی صفا او کلیئر کچر تک فریکوئنسی چار نہ کیوی مطلب لا پشاور چکم دے دین لبا اسلام آباد چکم لری سٹی سی کنا نو پیسے پوسٹ سٹریمنگ باندې سٹریمنگ پتر باندې صفا او क्लियर चुकम देवरदाईशे www.amanradio.com ठीक छ बेकी ओ अदरे चैनल द तरुशी नो तो करक चुकम दा पके सेलेक्ट के न करक बने चकरा क्लिक ओके नो सफा औ क्लियर है वरदाईशे बिल्कुल दाई तरीका दो www.amanradio.com दा पो गूगल पर सर्च के बवेर की
1: बिल्कुल तो सबरूजी www.radioaman बिल्कुल तो सीधा लाइव स्ट्रीमिंग में दे पोखपल मोबाइल के गूगल के सर्च को दा प्रोग्राम तो से लाइव हो रहा है
0: जी बिल्कुल दा से माहम फरीद भी यहां मैसेज कर दे माहम फरीद अगेन ये हैंडसम गर्ल के लिए है तलब मौत करना गुनाह कबीरा है मरने की शौक हो तो अच्छा जी डेरा मने ना थैंक यू मैसेज के बोले डेरा डेरा मने ना प्रोग्राम से छे प्रोग्राम से मैसेज को माहम मरहम अफरीदी सॉरी मरहम अफरीदी मैसेज कर दे पेशावर हैदराबाद डेरा मना जी नेक्स्ट अस्सलाम वालेकुम वेलकम तारिक वजीर हाउ आर यू वो शी इज वेरी वंडरफुल एंड वेलकम टू ऑल बेस्ट फ्रेंड मेन फ्रेंड ग्रेट मलिका डेरा मना नाम ग्रेट मलिका मैसेज को वाले यो जहान मरना स्पिन बशर तोर पे काई खुआन करी स्पिन बशर तोर पे काई खुआन करी लकास बगमाई छेपो वरियस के एक काराशीना ओ डेर जबरदस्त ग्रेट मलिक मैसेज करना डेरा मलिक थैंक यू मैसेज के वाली जहान मनना नेक्स्ट आर रे वाई ये बीजीएम आर रे हॉट टचिंग बीजीएम एंड वेलकम गोल लला एंड आज मैं साइलेंट शो सुनूंगी क्योंकि आज अच्छा जी स्पेशल डे है एंड माय डियर माही अटक मिस यू मैं ग्रेट मलिका डेरा मनना मैसेज के वाले यो जहान मनना चाहिए प्रोग्राम से दे मैसेज वगैरह डेरा डेरा मनना और सलामी भी ली दी ग्रेट मलिका हम से टेक था इलमा था आईना था होरेन था गुलशन रोशी खान सारा आयशा मिस रोशनी मुस्कान हटक मनत हटक इकरा वजीर छुट्टी हिना और सॉरी छुट्टी अक्सा आसमा सीफ नादिया बहार मरिया सॉरी मारिया अरमान सोनिया जोहा आयशा हटक जुमेमा होमेमा तारा आंटी और नोर एंड एनी आल फ्रेंड को सलाम मैं ग्रेट मलिका थैंक यू मैसेज को ले डेरा डेरा बनाना अस्सलाम वालेकुम भाई देमोहा जरी वाला गबा जदे प्रोग्राम मोर वो मैं सुंबल वजीर साने बिल्कुल अटेंडेंस में दे वाला को बेगम शशा तेरा मनना जी प्रोग्राम मोर यो जहान मनना थैंक यू सो मच मैसेज के वाले और बिल्कुल अटेंडेंस में दे वाला को इन हाजिरी में दे वाला के वाले शाह मरहम फरीदी ब्याह मैसेज कर दे अच्छा जी सही डेरा मनना थैंक यू मरहम अफरीदी मैसेज के वाले डेरा डेरा मनना और मरहम अफरीदी मैसेज कर अगेन मरहम अफरीदी गुलाब लला को सलाम करता सलाम

0: हाँ जी बिल्कुल यही कहना चाहिए, उसमें हम रब से होगी, उसमें हम रब से होगी खबर ठूले रैया देगी, गम हिस न गलतीगी, हलक संदुरुत गड़ेगी, जबरता सर्प जंगुन केकदम और जाना माशाल्लाह। ढेर मनना, थैंक यू मैसेज के वाले यो जहान मनना। रेहम खान भी मैसेज करे तो हाँ डेरा मनाना के भी बेचे तारिक सर पदे फ्री मैसेज को खल के समा दगी दगु लगा वाली तो
1: खैरात करना
0: शाह जी बिल्कुल दा मनन खैरात करे से ठीक डेरा मनाना। अरे डॉक्टर जब भी मैसेज करे दे बेचारे तारा जिंदा हो जिंदा तो हो दोना जल्दी में अच्छा सही ठीक छोटे मनना थैंक यू मैसेज के बोले यो जहान मनना शाह विच इज जो फवाद जया फवाद दे मंडे में ना सलाम और मिस डी बाईता और मिस डी बाईता होदा से मिजी भाई होता से गल नोस्ताई शाह मिजी भाई हो बिल्कुल नोस चुकम देना दाई ठीक शो दाख दे बिल्कुल मनना अवेची मो मैसेज शामिल न कर अच्छा अरिशा हटक मैसेज करे दे केम देना मैसेज करे दाई खजी ना बिल्कुल आमना हटक मैसेज करे दे सुपर भाई गुलाला को सलाम मैं छोटी सिस्टर आमना हटक सुपर भाई आपको अच्छा सही डेर मनाना थैंक यू खजी हो जहान बनना और अच्छा होदा मैसेज हम ऑल उठ से मेल कर देशा डेर मनाना मना हटक प्रोग्राम से मैसेज के वाले देना इलावा चा मैसेज कर दे और वे तारीख से डेडिकेटेड टू एम एस डी मामू जान जकर नासियम नो दस्ता दि दंता नासियम कनी खजी सही डेर मना थैंक यू मैसेज के वाले गुलाला मैसेज कर दियो जहान मनना देना इलावा चा मैसेज कर दे विच अस्सलाम वालेकुम जो वजीर दीवाना वजीर गुल दीवाना बिठनी आजाद खेलना तारीख से अब सलाम रकी भाई था एम एस डी भाई था और गुल था स्पेशल सलाम
1: वालेकुम अस्सलाम
0: डेरा मनना थैंक यू सो मच मैसेज के वाले यो जहान मनना और वही तारीख से नंबर मैसेज ना शामिल हुआ सिस्टम हो पैसे खरीज जयमा वाद मेंढा में ना डेरा मना बनन खैरात वशा जैसे के बदन फ्री मैसेज वशवल तो छोलो डेरा मना ना किवशा टाइम तो बिल्कुल असर खत्म शुवे और देना इलावा इल्म हटक ब्याह मैसेज करे तो डेरा मना ना किवी जी गुलला अरसरा प्रोग्राम की मौजूद है और देन लवार की भाई हर तरह मौजूद है गुलला सब मैसेज से पैगाम और कवे टाइम चुकम दे खत्म शुवे जरा सर
2: जी बिल्कुल छे चापो खोर के वालिदैन भी मशरून भी बुढ़ा गुन भी आगो दा खास ख्याल सुती जका छे आगो दे बच्चो दे पर डर तकलीफ न उड़ी जे आगो दा कदर कई उस दे आगो आख्ता छे चुक दे वालिदैन कदर कई यकीनन आगो तब अल्लाह पाक दे दे सिलावर कई ए दे सलाम उतार को इजाजत छे दलोय अल्लाह पो अमान
0: जी डेरा मनना मैं डेरा मनना गोलाला यो जहान मनना जी जी रखी भाई
1: मनना तारिक भाई दे प्रोग्राम के पार्टिसिपेशन दे पूरा जोर कहने यो जहान मनना लास्ट के ब्याह दे मिस डी भाई हां बंडा जाफ थैंक्स बस लिसनर सर भी उड़ी कहने मैसेज दे शॉर्ट इस रिक को शेयर को چھ خپل زن دے خیال سوتی مطلب چرن پرن جی کیم دی دو دی خاص خیال سوتی سرنگ انسانانو گرمی کی جی داس دوی ہن گرمی کی جی اگتا الش کیو با خروک او پھل ڈرائیونگ حضرات سمر دی ڈرائیونگ بی کیئر فل مطلب ڈیر احتیاط سرا مطلب ویشی وی کنا نو ڈرائیو مشتا پچار دا نو چے چرتا اسی خا دا بعد دا اسی پ دو گانو کی دا مش یاد ستی دل یلا پامان
0: جی ڈیرا مننا اور کی ویو جہان نو ٹائم دی بالکل رسرا ختم شوی او دینا الوا داخیر کی دا میسج اگلے بھی شامل کو ترہان میسج کرے دے ویچ شاباش ویسے میں خود دے شیلو بے وکڑے نئے میسے میں دیر انتہائی زیوت ہو نو بس مو زر زر چکم دے شامل کل ٹک شا ویچے مزدی بدر کو اللہ ہمیشہ خوش رکھے ہمیشہ وچ خوشیا نصیب کرا ڈیرا مننا تھینک یو ترہان میسج کولے ایم ایس جی اللہ میں خفا نشی ایم ایس جی اللہ تا چھ مو فرسٹ میسج کڑا مو آغا ٹائم یہ دا سٹارٹ و اوس خو ماشاء اللہ بیس آر جی دائی تو سے دا کامیاب دا کامیابی دا پارا مونگا ہمیشہ دعا کرو ڈیرا مننا سنیہان میسج کولے یو جہان میں نشا او چی مزدی لالا او رکیب لالا دے سوٹ پہ وکی آگے ہو بالکل جیسا تو خود سم ٹائم بالکل رسا ختم شوے ہاں سنیہان میسج کر دے او سیم وزیر تو ہاں ڈیرا مننا کی یو جہان مننا ٹائم دے بالکل رسا ختم شوے انشاءاللہ نیکس پروگرام کی ویزل کی در سر بیا ملاقات دے ٹھول ڈیرا مننا چا پروگرام سے کال ہو کو آگے ہاں ڈیرا مننا کی دل چا پروگرام سے میسج ہو کو آگے ہم ڈیرا زیوتا مننا کی بھی اور دینا علاوہ